0: شاہی لوازمی کے ساتھ زنانی ڈیوڑھی سے یہ سواری نکلے گی۔ اس کے لیے پرشاسن نے یاتایات کے وشیش پربندھ کیے ہیں۔ غورتلب ہے کہ کل ہریالی تیج کے اوسر پر پریٹن وبھاگ کی اور سے شاہی لوازمی کے ساتھ تیج کی سواری نکالی گئی تھی۔ پرش کرکٹ میں بھارت آج گول انتراشٹری سٹیڈیم میں شری لنکا کے خلاف پہلے ٹیسٹ کے دوسرے دن اپنی پہلی پاری 288 رن پر دو وکٹ سے آگے بڑھائے گا۔ کل کھیل سماپت ہونے تک دیو دت پڈیکل 131 اور رشبھ پنت 27 رن بنا کر ناباد تھے۔ اور انت میں مکھیہ سماچار ایک بار پھر۔ केंद्रीय गृह मंत्री अमित शाह आज प्रदेश के दौरे पर चित्तौड़गढ़ और अलवर में विभिन्न विकास कार्यों का शिलान्यास और लोकार्पण करेंगे। राज्य सरकार ने आशा सहयोगिनियों के मानदेय में 10% की बढ़ोतरी की। कृतज्ञ राष्ट्र आज पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयी की पुण्यतिथि पर उन्हें नमन कर रहा है। और प्रदेश में बारिश का दौर धीमा, जयपुर और भरतपुर संभाग में आज हल्की से मध्यम बारिश की संभावना। इसके साथ ही प्रादेशिक समाचार बुलेटिन समाप्त हुआ। हमारा अगला बुलेटिन दोपहर 1 बजे प्रसारित होगा। नमस्कार।
1: एफएम बैंड 103.7 मेगाहर्ट्ज़ पर हम आकाशवाणी नागौर के चिरमी चैनल से बोल रहे हैं। श्रोताओं, इस समय सवेरे के 9:10 हुए हैं। अब प्रस्तुत है हमारा दैनिक कार्यक्रम रामचरित मानस।